105 मेगाहर्ज लगायत न्यूज अन एआईआर मोबाइल एप साथै आकाशवाणीको दार्जीलिङ एफएम 102 मेगाहर्जमा हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। समय यस बेला दिउँसोको 2:30 भइरहेछ र अपरान्न 4 बजेसम्म हामी रहनेछौ आकाशवाणीको नेपाली प्रसारण सेवामा विविध कार्यक्रमहरूको साथमा। अब प्रस्तुत छ आधुनिक अनि लोकगीतहरू। त प्रथम सुनाउन लागिरहेछौ प्रकृति गिरीको स्वरलाई। संगीत अजनीश राईको निशब्द रचना रहेको छ दावा बमजनको।

श्रोता अब कार्यक्रमको अघिल्लो प्रस्तुति राखिरहेछौ डाक्टर जस योञ्जन प्यासीको शब्द रचना केवी राईको संगीतमा अब बस्ने गीत स्वर छ सुचिता गजमेरको

0: डाक्टर जस्योञ्जन प्यासीको शब्दरचना रूपेश रसाइलीको संगीतमा श्रोताहरूले भर्खरै सुन्नुभयो सुनिता गजमेरको स्वरलाई। अब पनि समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.5

0: 8 गिगावट बाट बढेर 155 गिगावट पुगेको बताउनु भएको छ र भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा सम्पन्न भयो। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो। प्रधानमन्त्री र परिषदले विश्वव्यापी उथुलपुथुलको सामना गर्दै भारतको आर्थिक वृद्धिलाई अझ बढाउन विभिन्न विचार र उपायहरूबारे छलफल गर्नुभयो। जीवनस्तर सुधार गर्न र व्यवसाय गर्न सहज बनाउन विभिन्न सुधारहरूबारे पनि छलफल गरियो। सदस्यहरूले पश्चिम एसियाली द्वन्द्वको भारत र विश्वमा परेको प्रभावको आफ्नो मूल्याङ्कन पनि प्रस्तुत गरे। स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री नड्डाले सार्वजनिक स्वास्थ्य धेरै महत्वपूर्ण भएको कारण यसलाई लिएर राजनीतिक बयानबाजी प्रयोग गर्नु नहुने बताउनुभयो। स्वास्थ्य मन्त्रीले भन्नुभयो, छनौट विश्लेषणले राजनीतिलाई फाइदा पुर्याउन सक्छ तर तथ्यहरू राष्ट्रिय हितमा छन्। उहाँले भन्नुभयो, NFSH6 तथ्याङ्कले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको स्वास्थ्य सेवा प्रणालीमा भएको महत्वपूर्ण परिवर्तनलाई प्रतिबिम्बित गर्दछ। NFHS-3 र NFHS-6 तुलना गर्नुहुँदै श्री नड्डाले भन्नुभयो, गर्भावस्थाको पहिलो त्रैमासिकमा प्रसवपूर्व दर्ता NFHS-6 43.9% बढेर 76.2% पुगेको छ। उहाँले संस्थागत प्रसव 38.7% बढेर 90.6% पुगेको, जबकि दक्ष स्वास्थ्य कर्मीहरूद्वारा उपस्थित प्रसव सोही अवधिमा 46.6% बढेर 91.3% पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, यसले केवल तथ्याङ्कहरू मात्र होइनन् तर समयमै हेरचाह, सुरक्षित प्रसव र सुधारिएको स्वास्थ्य परिणाम प्राप्त गर्ने लाखौं आमाहरूको प्रतिनिधित्व गर्दछ। श्री नड्डाले पूर्ण खोप कभरेज 87.1% बढेको, जबकि स्वास्थ्य बीमा कभरेज 4.9% बढेर 60.2% पुगेको बताउनुभयो। स्वास्थ्य मन्त्रीले यो प्रगति स्वास्थ्य सेवा, पोषण, सरसफाई, वित्तीय समावेशीकरण र अन्तिम माइल डेलिभरीमा निरन्तर लगानीको परिणाम रहेको बताउनुभयो। श्री नड्डाले युपीए सरकारको कार्यकालमा बारम्बार बाछाहरूपछि पनि देशले खराब स्वास्थ्य परिणामहरू, अपर्याप्त स्वास्थ्य सेवा पहुँच र कमजोर प्रसव प्रणालीहरूसँग संघर्ष गरेको बताउनुभयो। उहाँले भन्नुभयो, NFHS-6 स्वास्थ्य सेवामा सुधारिएको पहुँच, बलियो मातृ तथा बाल स्वास्थ्य सेवाहरू, व्यापक सामाजिक सुरक्षा र प्रमुख सूचकहरूमा स्पष्ट सुधारहरू सहित फरक वास्तविकता प्रतिबिम्बित गर्दछ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ। नेपालको विदेश मन्त्रालयले भनेको छ, बैठकमा दुवै पक्षले व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा र जनता जनता सम्बन्ध लगायत प्रमुख क्षेत्रहरूमा सहयोग अभिवृद्धि गर्ने उद्देश्यले पारस्परिक हितका विषयमा छलफल गर्नेछन्। यसैबीच विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले यो भ्रमणले भारत र नेपाल बीचको विशेष साझेदारीलाई अझ बलियो बनाउने बताउनु भएको छ। उहाँले दुई देशले विकास सहयोग, जनता जनता सम्बन्ध, व्यापार र लगानी लगायत पारस्परिक हितका अन्य क्षेत्रहरूलाई समेट्ने विस्तृत एजेण्डा साझा गरेको उल्लेख गर्नुभयो। यसैबीच भारतको 3 दिवसीय भ्रमणमा रहेका नेपालका विदेश मन्त्री शिशिर खनालले हिजो नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभललाई भेट्नुभयो। भारत स्थित नेपाली दूतावासका अनुसार दुई अधिकारीहरूले नेपाल भारत द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले विभिन्न विषयमा छलफल गरे।
1: With Nepal, we have an expansive agenda.
2: नेपाल के साथ हमारा एजेंडा बहुत व्यापक है। इसमें विकास के लिए सहयोग से लेकर लोगों के बीच आपसी संबंध और व्यापार तथा निवेश शामिल हैं। इसलिए जब दोनों देशों के विदेश मंत्री मिलेंगे तो इन सभी संबंधों पर चर्चा होगी। हम नेपाल के साथ अपने इस बहुआयामी साझेदारी को और मजबूत करने के इच्छुक हैं।
1: Partnership that we have with Nepal.
0: रक्षा मन्त्री राजनाथ सिंहले धेरै देशहरूले आर्थिक अनिश्चितताको सामना गरिरहेको बेला भारतले विश्वको सबैभन्दा द्रुत गतिमा बढ्दो प्रमुख अर्थव्यवस्थाको रूपमा आफ्नो विशिष्टता कायम राखेको बताउनु भएको छ। वित्त वर्ष 2025-26 रेकर्ड गरिएको 7.7% जीडीपी वृद्धि दरलाई उल्लेख गर्नुहुँदै श्री सिंहले

0: भयो यो उपलब्धिले विगत 12 वर्षमा निर्मित भारतीय अर्थव्यवस्थाको लचिलोपन र अन्तर्निहित शक्तिलाई प्रतिबिम्बित गर्दछ। सामाजिक सञ्जालमा एक पोस्ट गर्नुहुँदै श्री सिंहले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले आर्थिक वृद्धिलाई स्थिरता, आत्मविश्वास, निरन्तरता र विश्वसनीयतासँग जोडेको छ। रक्षा मन्त्रीले भन्नुभयो, राष्ट्र निर्माण, नवप्रवर्तन, पूर्वाधार र उद्यमशीलताप्रति श्री मोदीको अटल प्रतिबद्धता र विश्वव्यापी चुनौतीहरूबाट देशलाई अगाडि बढाउने उहाँको क्षमताले भारतलाई एक आत्मविश्वासी, लचिलो र विश्वव्यापी रूपमा सम्मानित आर्थिक शक्तिमा परिणत गरेको छ। उहाँले यो उल्लेखनीय वृद्धिले नयाँ अवसरहरू सिर्जना गरिरहेको र 140 करोड़ भारतीयहरूको आकांक्षालाई बलियो बनाउँदै गरेको बताउनुभयो। केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.8 गिगावटबाट बढेर 155 गिगावट पुगेको बताउनु भएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै श्री शेखावतले 40 लाख भन्दा बढी घरहरूले सौर्य ऊर्जा प्रयोग गरिरहेको र कृषि क्षेत्रमा सौर्य ऊर्जा क्षमता दोब्बर हुनु पर्यावरण संरक्षणका साथै प्रगतिको प्रमाण भएको बताउनुभयो। उहाँले भन्नुभयो, देशका किसानहरू अब खाद्य उत्पादक मात्र नभई ऊर्जा उत्पादक पनि हुन्। उहाँले प्रत्येक छानालाई सौर्य ऊर्जामा उतार्ने, प्रत्येक घरलाई ऊर्जा केन्द्र बनाउने र प्रत्येक खेतलाई ऊर्जा केन्द्र बनाउने संकल्पका साथ भारत 500 गिगावट नवीकरणीय ऊर्जा क्षमताको लक्ष्यतर्फ द्रुत गतिमा अघि बढिरहेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
1: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं। आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें pmsuryaghar.gov.in पर। हर घर सूर्य घर।
0: अब रहल समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज स्लोभेनियाका नवनियुक्त विदेश मन्त्री टोन काजरलाई बधाई दिनुहुँदै उहाँसँग काम गर्ने इच्छा व्यक्त गर्नुभएको छ। 30 वर्षभन्दा बढी अनुभव भएका पूर्व कूटनीतिज्ञ टोन काजरले प्रधानमन्त्री जाने जान्साको नेतृत्वमा नवगठित दक्षिणपन्थी गठबन्धन सरकारमा स्लोभेनियाको प्रधानमन्त्रीको रूपमा आधिकारिक रूपमा शपथ लिनु भएको छ। बिहिबार यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि जाने जान्सालाई स्लोभेनियाको प्रधानमन्त्रीमा निर्वाचित भएकोमा बधाई दिनुहुँदै द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउन उहाँसँग नजिकबाट काम गर्ने तत्परता व्यक्त गर्नुभएको छ। हरियाणा विधानसभाले 8-10 जुनसम्म आयोजना हुने भारतीय क्षेत्रको उत्तरी क्षेत्र 2 को राष्ट्रमण्डल संसदीय संघ सम्मेलन आयोजना गर्नेछ। हरियाणा विधानसभा सचिवालयले आज सम्मेलनको तयारीको बारेमा जानकारी साझा गर्दै सबै व्यवस्था समयमै सम्पन्न भइरहेको बताएको छ। सम्मेलनको तयारीलाई अन्तिम रूप दिन हिज विभिन्न राज्य विधानमण्डलका वरिष्ठ अधिकारीहरूसँग भिडियो कन्फरेन्स मार्फत बैठक गरिएको थियो। बैठकले सम्मेलनसँग सम्बन्धित व्यवस्थाहरूको समीक्षा र विभिन्न राज्यका प्रतिनिधिमण्डलहरूको लागि सहजीकरण र समन्वय सुनिश्चित गर्न आवश्यक बुन्दाहरूमा छलफल गर्यो। बैठकमा लोकसभाका महासचिव उत्पल कुमार र राज्यसभाका महासचिव पीसी मोदी, विभिन्न राज्यका विधानसभाका प्रमुख सचिवहरू, सचिवहरू र वरिष्ठ अधिकारीहरू उपस्थित थिए। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धुले चण्डीगढमा पञ्जाबका राज्यपाल तथा चण्डीगढ का प्रशासक गुलाब चन्द कटारियासँग भेट गर्नुभयो। दुवै नेताले सिप विकास कार्यक्रमहरू मार्फत पञ्जाबको सीमावर्ती क्षेत्रहरूमा युवाहरूको रोजगारी बढाउने उपायहरूबारे छलफल गरे। दुवै नेताहरूले पञ्जाब, चण्डीगढ, दिल्ली र अन्य मुद्दाहरूमा व्यापक छलफल गरे। उनीहरूले 2047 मा विकसित भारतको दृष्टिकोण प्राप्त गर्न युवा सशक्तिकरण र सिप विकासलाई महत्वपूर्ण रूपमा भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा आयोजना गरिएको थियो। कार्यक्रममा 100 भन्दा बढी प्रमुख भारतीय फलफूल आयातकर्ताहरूले भाग लिएका थिए। यसमा महाराष्ट्रका अल्फोन्सो र केशर आँप, आन्ध्र प्रदेशका बङ्गनापल्ली र हिमायत, उत्तर प्रदेश का लांगड़ा र दशहरी अनि गुजरात का पाके का राजपुरी आपहरु समावेश थियो कोस्ट को होलसेल का उपाध्यक्ष बब हस्कीले भन्नुभयो भारतीय केसर आप को माग यति उच्च छ कि उनीहरु तिनीहरुलाई छिटो पसलहरुमा पुर्याउन असमर्थ छन् र तिनीहरु रेकर्ड समयमा बिक्री भइरहेका छन् अमेरिकी सिनेटर मनका धिंग्राले भन्नुभयो खाद्य आदान प्रदानले देशहरु बीचको पोषण आवश्यकताहरु मात्र पूरा गर्दैन तर बलियो व्यापार आर्थिक र सांस्कृतिक सम्बन्धको जग पनि राख्छ
2: I cannot thank him and his team enough.
3: वॉशिंगटन के लोगों को आम से परिचित कराने के लिए मैं उनका और उनकी पूरी टीम का दिल से धन्यवाद करती हूँ मुझे मेरे परिवार और हमारे समुदाय को स्थानीय कॉस्टको से केसर आम खरीदने का मौका मिला ये हमारे लिए गर्व की बात है ऐसे महत्वपूर्ण रिश्ते ही व्यापार अर्थव्यवस्था और व्यवसायिक संबंधों को मजबूत बनाते हैं और आगे बढ़ाते हैं
0: प्रधानमन्त्री नरेन्द्र मोदीले मन की बात कार्यक्रममा भारतीय आँपको समृद्ध विविधताको बारेमा पनि कुरा गर्नुहुँदै गाउँबाट विश्व बजारसम्मको यो यात्रा गरेकोमा भारतका आँप किसानहरूको प्रशंसा गर्नुभयो
4: आम की ये यात्रा अब गाउँ से ग्लोबल मार्केट तक भी पहुँच रही है मन की बात के माध्यम से मैं आम की पैदावार से जुड़े अपने किसान भाई बहनों की प्रशंसा करूंगा आप देश की कृषि अर्थव्यवस्था के लिए आम किसान नहीं बहुत विशेष है ऐसे ही छाए रहिए
0: भारत अमेरिकी सेना अधिकारी संवादको 29औं चरण हवाईमा सम्पन्न भयो यसको सहअध्यक्षता सेना प्रमुख लेफ्टिनेन्ट जनरल राजीव घई र अमेरिकी सेनाका उपकमान्डिङ लेफ्टिनेन्ट जनरल जोएल भावेलले गरेका थिए छलफलमा द्विपक्षीय रक्षा सहयोगलाई सुदृढ पार्ने अन्तर सञ्चालनशीलता बढाउने व्यावसायिक आदान प्रदान विस्तार गर्ने र साझा सुरक्षा हितको समर्थनमा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा केन्द्रित थिए दुवै पक्षले संलग्नताको बढ्दो दायराको प्रशंसा गरे र भारत अमेरिकी रणनीतिक साझेदारीलाई अझ बलियो बनाउने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरे भारत अनि अफगानिस्तान बीच मुल्लनपुर नयाँ चण्डीगढको महाराजा यादवेन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टेस्ट म्याच जारी छ भारतले पहिला ब्याटिङ गर्ने क्रममा 54 ओभरमा 2 विकेट गुमाएर 229 रन बनाएको छ आज बिहान पंजाबको फिरोजपुर फाजिलका सडकमा ट्रकसँग एक वाहन ठोकिँदा 9 जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् सबै पीडितहरू एकै परिवारका सदस्य थिए र दुर्घटना हुँदा ब्यास नदीमा आफन्तको अस्थि विसर्जन गर्न जाँदै थिए रिपोर्टका अनुसार धेरै पीडितहरूको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेहरूलाई उपचारको लागि फिरोजपुर सिभिल अस्पताल लगिएको छ वरिष्ठ पुलिस अधिकारीहरू दुर्घटनास्थलमा पुगेर स्थानीय मानिसहरूको सहयोगमा उद्धार कार्य गरे आन्ध्र प्रदेशमा जनसेना पार्टीका अध्यक्ष पवन कल्याणले आगामी राज्यसभा चुनावका लागि लिङ्गाम नेनी रमेशलाई पार्टीको उम्मेद्वार घोषणा गर्नुभएको छ पार्टीले जारी गरेको आधिकारिक विज्ञप्तिमा यो घोषणा गरिएको हो लिङ्गाम नेनी रमेशले आज आफ्नो मनोनयन पत्र दर्ता गर्नेछन् पार्टीका अनुसार रमेश 2015 जनसेना र यसको नेतृत्वसँग सम्बन्धित छन् यो समाचार युट्युबमा 8AIR कोडसिङ मार्फत पनि सुन्न सक्नुहुनेछ अन्तमा मुख्य समाचार पुनः एकपल्ट प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषदका सदस्यहरूसँगको बैठकको अध्यक्षता गर्नुभयो स्वास्थ्य मन्त्री तथा पूर्व भाजपा अध्यक्ष जेपी नड्डाले आज राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणको निष्कर्षमा काङ्ग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेको टिप्पणीको खण्डन गर्नुभयो विदेश मन्त्री डाक्टर एस जयशंकरले आज साँझ नयाँ दिल्लीमा नेपालका विदेश मन्त्री शिशिर खनालसँग वार्ता गर्नुहुनेछ केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले भारतको सौर्य ऊर्जा क्षमता विगत 12 वर्षमा 2.8 गिगावटबाट बढेर 155 गिगावट पुगेको बताउनु भएको छ र भारतीय आँपको प्रवर्धन र स्वाद परीक्षण गर्ने म्याङ्गो म्याजिक फेस्टिभलको दोस्रो चरण आज अमेरिकाको सिएटलमा सम्पन्न भयो समाचार अहिलेलाई पूरा भयो अघिल्लो समाचार लिएर हामी अपराह्न 3:15 उपस्थित हुनेछौँ सुन्दै गर्नुहोस् आकाशवाणी
5: अब प्रस्तुत छ समसामयिक समीक्षा विषय छ योग महोत्सव अनुवादक तथा वाचक देवेन थापा आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी आयुष मन्त्रालय अन्तर्गत रहेको मोराजी देसाई राष्ट्रिय योग संस्थान एमडीएनआईवाई ले हालै मध्यप्रदेशको छतरपुरको खजुराहोमा रहेको पश्चिमी समूह मन्दिरमा योग महोत्सव अन्तर्राष्ट्रिय योग दिवस आईडीवाई 2026 को काउन्टडाउनको आयोजना गरियो। केन्द्रीय आयुष राज्य मन्त्री स्वतन्त्र प्रभार र स्वास्थ्य तथा परिवार कल्याण राज्य मन्त्री प्रताप रव जाधवले खजुराहोमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुभयो। कार्यक्रममा खजुराहो लोकसभा क्षेत्रका सांसद विष्णुदत्त शर्मा र राजनगर विधानसभा क्षेत्रका विधायक अरविन्द पटेरिया पनि उपस्थित हुनुहुन्थ्यो। केन्द्रीय मन्त्री प्रताप राव जाधवले भन्नुभयो, योग महोत्सव 2026 12औं अन्तर्राष्ट्रिय योग दिवस आईडीवाई 2026 को राष्ट्रव्यापी तयारीमा एक महत्वपूर्ण माइलस्टोन हो र यसले देशभर योगको पहुँच विस्तार गर्ने सरकारको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। उहाँले जानकारी दिनुभयो कि आयुष मन्त्रालयले आईडीवाई 2026 भन्दा पहिले जागरूकता सुधार गर्न र व्यापक जनसहभागितालाई प्रोत्साहित गर्न 100 स्थानहरूमा 100 संस्थाहरूको सहयोगमा 100 दिनको राष्ट्रव्यापी काउन्टडाउन अभियान सञ्चालन गरिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको पहलपछि 2014 संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय योग दिवस अप्नाएपछि योग, जो भारतको सांस्कृतिक र आध्यात्मिक विरासतको अभिन्न अङ्ग हो, समग्र स्वास्थ्य र कल्याणका लागि विश्वव्यापी आन्दोलनको रूपमा विकसित भएको मन्त्री महोदयले उल्लेख गर्नुभयो। उहाँले थप भन्नुभयो, योग 365 दिन पहल अन्तर्गत एमडीएनआईवाईले आयुष मन्त्रालय र हबिलको सहयोगमा 21 जुनसम्म 100 दिनको निशुल्क योग प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ, जसमा 2,00,000 भन्दा बढी सहभागीहरू पहिले नै योग मित्रको रूपमा दर्ता भइसकेका छन्। श्री प्रताप राव जाधवले यस कार्यक्रमको महत्वलाई प्रकाश पार्दै भन्नुभयो, योग भारतको प्राचीन ज्ञान परम्पराको एक अमूल्य उपहार हो, जसले विश्वलाई सन्तुलित, समग्र र स्वस्थ जीवनशैलीको मार्ग देखाएको छ। जीवनशैलीसँग सम्बन्धित बढ्दो चुनौतीहरूको समयमा योग एक प्रभावकारी वैज्ञानिक रूपमा आधारित समाधानको रूपमा देखा परिरहेको छ। खजुराहो भारतको समृद्ध सांस्कृतिक विरासतको जीवित प्रतीकको रूपमा खडा छ र यस्तो ऐतिहासिक स्थलमा योग महोत्सवको आयोजना भारतीय परम्परा र आधुनिक कल्याण बीचको सद्भावलाई सुन्दर रूपमा प्रतिबिम्बित गर्दछ। उहाँले विश्वमा योगको व्यापकतालाई अभिवृद्धि गर्न र जनमानसमा यसको प्रचार प्रसारमा महोत्सवले महत्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गर्नुभयो। अन्तर्राष्ट्रिय योग दिवसको काउन्टडाउन प्रत्येक वर्ष योग प्रदर्शन, जागरूकता अभियान र देशभरि आयोजित समुदायमा आधारित गतिविधिहरूको माध्यमबाट जनसहभागिता बढाउन र जन सहभागितालाई प्रोत्साहित गर्न महत्वपूर्ण पहुँच चरणको रूपमा मनाइन्छ। कार्यक्रम बिहान 6 बजे शुरू भएपछि देशभरबाट योग अभ्यासकर्ताहरू, विद्यार्थीहरू, अधिकारीहरू र कल्याण उत्साहीहरूको उत्साहजनक सहभागिता देखियो, जसले सामूहिक रूपमा सामान्य योग प्रोटोकल प्रदर्शन गरे। कार्यक्रममा केन्द्रीय मन्त्री प्रताप राव जाधव र मध्यप्रदेश सरकारका आयुष विभागका राज्य मन्त्री स्वतन्त्र प्रभार इन्दर सिंह परमार पनि उपस्थित हुनुहुन्थ्यो। आयुष मन्त्रालयकी संयुक्त सचिव मोनालिसा दास, मोरारजी देसाई राष्ट्रिय योग संस्थानका निर्देशक प्रोफेसर डाक्टर काशीनाथ सामागण्डी, कार्यक्रममा मन्त्रालयका वरिष्ठ अधिकारीहरू, योग विशेषज्ञहरू, आयुष प्रणाली र आधुनिक चिकित्साका प्रतिनिधिहरू, देशका विभिन्न भागबाट आएका योग साधकहरूको पनि सहभागिता थियो। कार्यक्रमको एक भागको रूपमा सहभागीहरूलाई आयुष आहार पनि वितरण गरिएको थियो। आफ्नो भव्य मन्दिर वास्तुकला र शान्त वातावरणका लागि विश्वव्यापी रूपमा प्रसिद्ध खजुराहोले योग महोत्सव 2026 को लागि उपयुक्त पृष्ठभूमि प्रदान गर्यो। यस कार्यक्रमले भारतको प्राचीन परम्परा र समग्र कल्याणको बीचको सम्बन्धलाई हाइलाइट गर्यो, जबकि आईडीवाई 2026 को गतिलाई अझ बलियो बनायो।

0: आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा प्रमुख समाचार। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बंगालमा लामो समयदेखि रोकिएका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको शुरूआत गर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले नागरिकता संशोधन अधिनियम सीएए विरूद्ध 2019 भएको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको कथित क्षति र हिंसाको घटनाहरूको जाँच गर्न आदेश दिएको छ। राज्य सरकारले ग्रामीण आवास योजनाका वास्तविक लाभार्थीहरूको पहिचानलाई अझ पारदर्शी, निष्पक्ष र राजनीतिक प्रभावमुक्त बनाउन स्व सर्वेक्षण प्रणाली लागू गर्ने निर्णय गरेको छ। पश्चिम बंगालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले राज्यका सबै मदरसाहरूको सर्वेक्षण गर्न निर्देश दिएको छ। उत्तर बंगाल र सिक्किम क्रीडा भारतीको वार्षिक बैठक सिलगढीको मारवाड़ी प्यालेसमा आज सम्पन्न भयो र मिडी खण्डको दुईवटा ग्राम पञ्चायतका प्रधान, उपप्रधान अनि सदस्यहरूले भागो प्रमो अनि आईजीजेएफबाट राजीनामा दिएका छन्। रेल मन्त्री अश्विनी वैष्णवले पश्चिम बंगालमा लामो समयदेखि रोकिएका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको शुरूआत गर्ने बताउनु भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीसँग कोलकाताको नवान्नमा संयुक्त पत्रकार सम्मेलनमा श्री वैष्णवले 2026-27 लागि रेलवे बजटमा पश्चिम बंगालको लागि 14,205 करोड़ रुपियाँ आवंटन गरिएको बताउनुभयो। उहाँले राज्यमा 10 अमृत भारत स्टेशनहरू पहिले नै सम्पन्न भइसकेको, जबकि 9 वन्दे भारत एक्सप्रेस र धेरै अमृत भारत रेलहरू सञ्चालनमा रहेको बताउनुभयो। रेल मन्त्रीले आगामी 5 कोलकाता मेट्रोको लागि 60 नयाँ रेलहरू शुरू गर्ने घोषणा गर्नुभयो। उहाँले प्रस्तावित दिल्ली लखनऊ वाराणसी पटना सिलगढी बुलेट ट्रेन करिडोर र दानकुनी सुरत पूर्व पश्चिम फ्रेट करिडोरको पनि उल्लेख गर्नुभयो। उहाँले यी परियोजनाहरूले राज्यमा आर्थिक र औद्योगिक विकासलाई गति दिने बताउनुभयो। श्री वैष्णवले सिंगरीघाटा मेट्रो परियोजना अघिल्लो तृणमूल काँग्रेस सरकारको सहयोगको अभावमा रोकेको तर नयाँ सरकार गठन भएको 120 घण्टाभित्र पूरा भएको बताउनुभयो। एक रिपोर्ट।
1: मेट्रो के लिए इसकी न्यू ट्रेन्स, नई जनरेशन की ट्रेन्स अगले 5 में इंडक्ट करेंगे। नई जनरेशन की ट्रेन्स आने से कोलकाता के निवासियों को बहुत अच्छी फैसिलिटी मिलेगी, वो भी एक बहुत बड़ा आगे स्टेप लिया जाएगा।
0: यसैबीच मुख्यमन्त्री शुभेन्दु अधिकारीले केन्द्र र राज्य सरकारले संयुक्त रूपमा 1,00,000 करोड़ रुपियाँ भन्दा बढीको रेलवे पूर्वाधार परियोजनाहरू कार्यान्वयन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, पश्चिम बंगालमा 102 अमृत भारत स्टेशनहरू र 538 फ्लाइओभर र अण्डरपासहरू निर्माण गर्ने योजना रहेको छ। मुख्यमन्त्रीले भन्नुभयो, 61 रेलवे परियोजनाहरूको लागि जग्गा अधिग्रहण प्रक्रिया चलिरहेको छ र तिनीहरूको प्रगतिको निगरानी गर्न मुख्य सचिवको कार्य लेमा एक विशेष सेल स्थापना गरिएको छ। पश्चिम बंगाल सरकारले नागरिकता संशोधन अधिनियम सीएए विरूद्ध 2019 भएको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको कथित क्षति र हिंसाको घटनाहरूको जाँच गर्न आदेश दिएको छ। यस सम्बन्धमा राज्यका कार्यवाहक पुलिस महानिदेशक सिद्धनाथ गुप्तालाई निर्देशन जारी गरिएको छ। सरकारी स्रोतहरूका अनुसार मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका विभिन्न भागहरूमा तोडफोड़, आगजनी र सार्वजनिक सम्पत्तिमा भएको क्षतिको आरोपसहित त्यस समयमा दर्ता का सबै उजुरीहरूको विस्तृत जाँच गर्न निर्देशन दिनुभएको छ। यसका लागि राज्य पुलिसभित्र विशेष सेल स्थापना गर्ने निर्णय पनि गरिएको छ।
2: सरकारको निर्णय अनुसार यदि कुनै पनि व्यक्ति विरुद्धको आरोप प्रमाणित भएमा उनीहरूबाट क्षतिपूर्ति असुल गर्न कारवाही गरिनेछ। रेलवे सम्पत्तिसँग सम्बन्धित मुद्दाहरूको जाँचमा रेलवे पुलिसको सहयोग लिने पनि निर्णय गरिएको छ। स्मरण रहोस्, 2019 दिसम्बरमा संसदको दुवै सदनले विधेयक पारित गरेपछि सीएए लागू गरिएको थियो, जसले गर्दा देशव्यापी विरोध प्रदर्शन भएको थियो। विरोध प्रदर्शनका क्रममा पश्चिम बंगालका धेरै ठाउँहरूमा हिंसा र तोडफोडका घटनाहरू पनि रिपोर्ट गरिएका थिए। हालैका घटनाहरूमा मुर्शिदाबाद, हाउडाको उलुबेरिया र वर्धवान लगायत धेरै जिल्लाहरूमा सरकारी सम्पत्तिमा क्षति पुर्याएको आरोपहरू रिपोर्ट गरिएका थिए। बेलडाङ्गा पुलिस थाना क्षेत्रमा पनि तोडफोड र आगजनीको घटनाहरू रिपोर्ट गरिएका थिए भने उलुबेरियामा रेल र स्टेशनको सम्पत्तिमा क्षति पुर्याएको आरोपहरू रिपोर्ट गरिएका थिए। सन्ध्या शर्मा, आकाशवाणी समाचार, खरसाङ।
0: पश्चिम बंगाल सरकारले ग्रामीण आवास योजनाका वास्तविक लाभार्थीहरूको पहिचानलाई अझ पारदर्शी, निष्पक्ष र राजनीतिक प्रभावमुक्त बनाउन स्व सर्वेक्षण प्रणाली लागू गर्ने निर्णय गरेको छ। यस नयाँ प्रणाली अन्तर्गत योग्य नागरिकहरू आफैले आवास योजनाको लागि आवेदन दिन सक्नेछन्। जिल्ला प्रशासन र सम्बन्धित विभागहरूलाई जुलाई 20 सम्ममा सम्पूर्ण प्रक्रिया पूरा गर्न आवश्यक निर्देशनहरू जारी गरेको छ। नवान्न अनुसार सबै जिल्लाका जिल्लापालहरूलाई विस्तृत निर्देशनहरू जारी गरेको छ। निर्देशनहरू अनुसार आवेदकहरूले आफ्नो मोबाइल फोनमा आवास प्लस 2024 र आधार फेस आरडी एपहरू डाउनलोड गर्न पर्नेछ र आधार पहिचान प्रमाणीकरण मार्फत आवेदन दिनुपर्नेछ। सम्पूर्ण सर्वेक्षण र प्रमाणीकरण प्रक्रिया जुलाई 20 सम्ममा पूरा गरिसक्नुपर्छ। जिल्ला प्रशासन र सम्बन्धित विभागहरूलाई तुरन्तै आवश्यक तयारी शुरू गर्न भनिएको छ। पश्चिम बंगालको सत्तारूढ़ भारतीय जनता पार्टी सरकारले राज्यका सबै मदरसाहरूको सर्वेक्षण गर्न निर्देश दिएको छ। नवान्नले सबै जिल्लापाललाई 5 जुलाईसम्म जिल्लागत प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रतिवेदनमा मदरसासँग सम्बन्धित सबै जानकारी उपलब्ध गराउनुपर्ने उल्लेख छ। सरकारले स्पष्ट पारेको छ, यो कदम प्रशासनिक कार्यहरू सुधार गर्ने र मदरसा शिक्षाको योजना बनाउने उद्देश्यले गरिएको हो। प्रतिवेदनको आधारमा विद्यार्थीहरूको सुरक्षा, मदरसा कायम राख्न र शिक्षा प्रणालीलाई सुदृढ पार्न आवश्यक कदम चालिनेछ। सरकारले भनेको छ, यो सर्वेक्षणले कुनै मदरसामा कुनै अनियमितता वा गैर कानूनी गतिविधि भइरहेको छ कि छैन भनेर पनि निर्धारण गर्नेछ। यदि कुनै अनियमितता पत्ता लाग्यो भने नियम अनुसार कारवाही गरिनेछ। यद्यपि राज्य सरकारले यो सर्वेक्षणको आधारमा कुनै पनि मदरसा बन्द गरिने छैन, न त विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित गरिनेछ भन्ने आश्वासन पनि दिएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
3: आजकल भारत के गांव-गांव में छतों का रूप बदल गया है। जहां पहले छतों पर सिर्फ पापड़ और कपड़े सूखते थे, वहां पर अब बिजली बिल जीरो हो रहे हैं। गांव-गांव में लोग सोलर पैनल लगवा रहे हैं, आप भी लगवा लीजिए। 78,000 की सब्सिडी दे रही है भारत सरकार। 30 लाख से अधिक परिवार तो इसका लाभ उठा चुके हैं। पीएम सूर्य घर मुफ्त बिजली योजना से जुड़ने के लिए रजिस्टर करें PM सूर्य घर.gov.in पर।
4: हर घर सूर्य घर।
0: अब रहल समाचार। सिलगढ़ीलाई छुट्टै जिल्ला बनाउँदा दार्जीलिङ पहाड़लाई धेरै असुविधा हुने र गोर्खाल्याण्डको मांगमा धक्का पुग्ने गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले बताएको छ। सिलगढ़ीलाई छुट्टै जिल्ला बनाउने विषयमा खरसाङमा पत्रकार सम्मेलन आयोजना गरेर गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले यसको विरोध जनाएका छन्। गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको तर्फबाट युवा प्रभारी आदर्श मंगर र कोर कमिटी सदस्य दीप राईले पत्रकारहरूलाई सम्बोधन गर्दै मतिकरा नक्सलबारीका विधायक आनन्दमय वर्मनले मुख्यमन्त्रीलाई पत्राचार गरेर सिलगढ़ीलाई छुट्टै जिल्ला बनाउने मांग गरेपछि यसले तुल पक्रेको बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको तर्फबाट युवा प्रभारी आदर्श मंगलले सिलगढ़ीलाई छुट्टै जिल्ला बनाई पहाड़लाई के कस्तो असुविधा हुन्छ र पहाड़ले पुराना कुराहरू कसरी दर्शाउन सक्छ, साथै यस विषयमा गोर्खाहरूले के गर्नुपर्ने भन्ने विषयमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहले काम गरिरहेको बताउनुभयो। उत्तर बंगाल र सिक्किम क्रीडा भारतीको वार्षिक बैठक सिलगढ़ीको मारवाड़ी प्यालेसमा आज सम्पन्न भयो। बैठकमा उत्तर बंगालका दार्जीलिङ, कालेबुङ जिल्ला सहित सबै 8 जिल्लाहरू अनि सिक्किमका सबै जिल्लाहरूबाट आएका झण्डै 250 भन्दा बढी कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। प्रख्यात फुटबल खेलाड़ी भाइचुङ भुटिया र हकी खेलाड़ी भरत छेत्री तथा कालेबुङका विधायक पनि यस कार्यक्रममा उपस्थित थिए।
5: बैठकमा उत्तर बंगाल र सिक्किमको प्रदेश समितिको गठन गरियो। भारतीय फुटबल टिमका पूर्व कप्तान भाइचुङ भुटियालाई प्रदेश अध्यक्ष निर्वाचित गरियो भने भारतीय हकी टिमका पूर्व कप्तान तथा कालेबुङका विधायक भरत छेत्रीलाई प्रदेशको उपाध्यक्ष नियुक्त गरियो। यस बैठकमा अन्तर्राष्ट्रिय राष्ट्रिय तथा जिल्ला स्तरका कैयन खेलाडीहरू उपस्थित थिए। विभिन्न खेल विधाका खेलाडीहरूको उपस्थितिमा एक वर्षको कार्य योजना पनि बनाइयो, जसमा आगामी 21 जुनको दिन अन्तर्राष्ट्रिय योगा दिवस उत्तर बङ्गाल र सिक्किममा भव्य रूपमा पालन गर्ने निर्णय पनि गरियो। अशोक चौरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: मिरिक खण्डको दुईवटा ग्राम पञ्चायतका प्रधान, उपप्रधान अनि सदस्यहरूले भागो प्रमो अनि आईजीजेएफबाट राजीनामा दिएका छन्। गाउँ स्कूल डाँडा दुई ग्राम पञ्चायतका प्रधान जयन्ती सुब्बा, उपप्रधान किस्मत सुब्बा अनि सदस्यहरू दिपेन्द्र राई, सोनिया तामाङ अनि सुस्मिता देवानले आज सामूहिक राजीनामा दिएका छन्। उनीहरूले उक्त राजीनामा पत्र पार्टी अध्यक्ष अनित थापा समक्ष पठाएको अनि यसको प्रतिलिपि मिरिक महकुमा शासक, खण्ड विकास अधिकारी अनि समष्टि सभासदलाई पनि सुम्पिने बताएका छन्। यसरी नै हिज मिरिक खण्ड अन्तर्गत डुप्तिन ग्राम पञ्चायत प्रधान शर्मिला राई, उपप्रधान मानव सुब्बा, सदस्य दमित लेप्चाले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट अनि अर्का पञ्चायत सदस्य जुगल प्रधानले इण्डियन गोर्खा जनशक्ति फ्रन्टको साधारण सदस्यबाट राजीनामा दिएका छन्। यी दुवै पञ्चायतमा हालसम्म भागो प्रमुखको भोट रहेको थियो भने उनीहरूको राजीनामापछि दुवै पञ्चायतमा भागो प्रमुखको भोट ढलेको छ। साहित्य सुनौ परिवार मिरिकले आज कृष्णनगरको एउटा होटलको प्रेक्षागृहमा मासिक कथा तथा कविता वाचनको 124 प्रकरण सम्पन्न गर्यो। संस्थाका सचिव यज्ञनिधि ढकालको सञ्चालनमा भएको कार्यक्रमको अध्यक्षता अमर डुङमालीले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित साहित्यकारहरूले कविता, लघु कथा, मुक्तक अनि संस्मरणहरू वाचन गरेका थिए। यसरी नै वाचन गरेका रचनाहरूको समीक्षा सन्त प्रकाश राईले गर्नुभएको थियो। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा साहित्य सुनौ परिवारका सहसचिव अजम प्रधानले आजको प्रकरणमा उपस्थित सम्पूर्ण साहित्यकारहरूप्रति आभार प्रकट गर्नुहुँदै भोलि आइतबारको दिन साहित्य सुनौ परिवारको आयोजनामा स्रष्टा यज्ञनिधि ढकालको सम्मिश्रण कृति लोकार्पण कार्यक्रममा सबैलाई उपस्थित भइदिने अनुरोध गर्नुभयो। सियाराम सनातनी महासभा संगठनका सदस्यहरूले आज मंकुमा पहिलो वार्षिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम मार्फत दार्जीलिङ जिल्लाको नयाँ समिति गठन गरेको जानकारी दिएको छ। राष्ट्रिय स्तरमा सञ्चालन भइरहेको यस संगठनका देशभर शाखाहरू रहेका छन्। संगठनका पदाधिकारीहरूका अनुसार यसको मुख्य उद्देश्य आर्थिक तथा सामाजिक रूपमा पछि परेका सनातनी समुदायका व्यक्तिहरूको संरक्षण गर्नुका साथै सनातन दर्शन र संस्कृतिलाई समर्थन गर्ने व्यक्तिहरूलाई सहयोग तथा प्रोत्साहन प्रदान गर्नु हो। खस भारतीय हितकारी सम्मेलन बिजनबारी आञ्चलिक समितिको तत्परता अनि अप्पर सामसु शाखाको मुख्य आयोजनामा आज गोडधूप अनि उभौली पूजा सम्पन्न गर्यो। स्थानीय पूर्णबहादुर रोकाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय अध्यक्ष मदन मिश्र, केन्द्रीय समिति सदस्य रोशन ठकुरी, बिजनबारी आञ्चलिक सभापति ध्रुव खत्री लगायत बिजनबारी आञ्चलिक समिति अधीनस्थका 26 शाखाका प्रतिनिधिको विशेष रूपमा उपस्थिति रहेको थियो। यसैबीच कार्यक्रममा विविध सांस्कृतिक प्रदर्शनको साथमा खस संस्कारको मुख्य पर्व गोडधूप तथा उभौली पूजाको आयोजना गरियो। अर्कोतिर कार्यक्रमको अवसरमा गाउँका लगभग 2 दर्जन वयोवृद्ध नागरिकलाई नागरिक सम्मान पनि दियो। सिलगढी महकुमाको खोरीबारी क्षेत्रमा अवस्थित पताराम जोत गाउँमा गत राति आएको आँधी र भारी वर्षाको कारण रूखहरू ढलेर कम्तीमा 25 घर क्षतिग्रस्त भएको छ। स्थानीयहरूका अनुसार रूखहरू ढलेर कतिपयको भान्सा कोठाको टिनको छाना भत्किएको, साथै कतिपयको घरहरूमा क्षति पुग्यो। आँधीले 10 भन्दा बढी बिजुलीका पोलहरू पनि उखेलेपछि विद्युत सेवा पनि अवरुद्ध भएको छ। घटनाको जानकारी पाएपछि प्रशासन सक्रिय भयो र आज बिहान राहत र सफाई कार्य सुरु गर्यो। प्रशासनले प्रभावित परिवारहरूलाई सबै सम्भव सहयोगको आश्वासन दिएको छ। हाल गाउँहरू प्रशासनिक सहयोग र बिजुली पुनर्स्थापनाको पर्खाइमा छन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुन्छ। अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। रेलमन्त्री अश्विनी वैष्णवले पश्चिम बङ्गालमा लामो समयदेखि रोकिएका रेलवे परियोजनाहरूको समाधानले राज्यमा रेलवे पूर्वाधार विकासको नयाँ युगको सुरुवात गर्ने बताउनु भएको छ। पश्चिम बंगाल सरकारले नागरिकता संशोधन अधिनियम सीएए विरुद्ध 2019 भएको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा भएको कथित क्षति र हिंसाको घटनाहरूको जाँच गर्न आदेश दिएको छ। राज्य सरकारले ग्रामीण आवास योजनाका वास्तविक लाभार्थीहरूको पहिचानलाई अझ पारदर्शी, निष्पक्ष र राजनीतिक प्रभावमुक्त बनाउन स्व सर्वेक्षण प्रणाली लागू गर्ने निर्णय गरेको छ। पश्चिम बङ्गालको सत्तारूढ भारतीय जनता पार्टी सरकारले राज्यका सबै मदरसाहरूको सर्वेक्षण गर्न निर्देश दिएको छ र उत्तर बङ्गाल र सिक्किम क्रीडा भारतीको वार्षिक बैठक सिलगढीको मारवाडी प्यालेसमा आज सम्पन्न भयो। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार संस्करणका साथ बेलुकी 7:50 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
6: आकाशवाणी सिलगढी अनुष्ठान सुन्छन् मिडियम वेब 421.9 अर्थात् 711 किलोहर्ट्ज एवं न्युज अन एआईआर एपे। এখন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি গিয়েছেন আশা ভোঁসলে এবং মুকেশ, ছবির নাম মেরা নাম জোকার।